0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش فاق۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور صحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 25واں سبق طبیعت کی خرابی کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم بتائیں گے کہ جاپان میں قیام کے دوران طبیعت خراب ہو جائے تو کیا کرنا چاہیے۔
1: تام ہاروسا ہاؤس کی بیٹھک میں موجود ہے لیکن اس کی طبیعت بہتر نہیں لگ رہی،
0: تو آئیے سبق نمبر 25 کا مکالمہ سنتے ہیں۔
2: タムさん、 顔色が悪いですよ。 どうしたんですか？
3: 喉が痛いんです。
2: おやおや、 そんな時には生姜蜂蜜湯がいいですよ。
3: カイトが今作っています。
4: タムさん、できたよ。 はい、どうぞ。
3: お大事に。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: تام کی طبیعت کچھ ٹھیک نہیں۔ میز پر موجود روبوٹ مالکہ مکان ہاروسان نے اپنے سینسر سے یہ بات محسوس کر لی اور ان کے گالوں پر ہلکی نیلی روشنی جلنے بجھنے لگی۔ وہ تام سے مخاطب ہوئیں۔
2: تام-سان، کھاؤ ایرو گاوارو ہی دیسے ہو۔
0: تام-سان، آپ کا چہرہ پیلا پڑ گیا ہے۔
2: دوشتان دیس کا؟
0: کیا ہوا؟
1: تام نے کھانستے ہوئے جواب دیا۔
3: نودو گا ایتائن دیس۔
0: گلے میں درد ہے،
1: ہاروسان نے کہا۔
2: اویا اویا،
0: ارے ارے۔
1: اس کے بعد ہاروسان نے تام کو ایک مشورہ دیا۔
2: سونا توکی نیوا شوگا ہاچیمیتسو گا ای دیسیو۔
0: ایسے وقت ادرک اور شہد کا قہوہ اچھا ہوتا ہے،
1: میاں کہتی ہے۔
3: کائتو گا ایما تسوکتے ایمس۔
0: کائتو ابھی بنا رہے ہیں۔
1: کائتو ادرک اور شہد کا گرما گرم قہوہ لے کر بیٹھک میں داخل ہوتا ہے اور کہتا ہے،
4: تام سان دیکھتا ہو؟
0: تام سان، قہوہ تیار ہے۔
4: ہائی دوزو،
0: یہ لیں۔
1: میاں تام سے مخاطب ہو کر کہتی ہے،
3: او دائی جنی،
0: اپنا خیال رکھیں۔
1: گلے میں درد یا کھانسی کے وقت ادرک اور شہد کا قہوہ واقعی بہترین ہے۔ اسے بنانا بھی بہت آسان ہے۔ پسے ہوئے ادرک اور شہد پر گرم پانی ڈالیں اور جادوئی قہوہ تیار۔
0: امید ہے یہ جادوئی مشروب پی کر تام کا گلا ٹھیک ہو جائے گا۔ فی الحال آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: تام-سان، کھاؤ ایرو گا وارو ہی دیسیو۔ どうしたんですか？
3: 喉が痛いんです。
2: おやおや、そんな時には生姜蜂蜜湯がいいですよ。
3: カイトが今作っています。
4: タムさん、できたよ。はい、どうぞ。
3: お大事に。
1: آج کے سبق کا کلیدی جملہ ہے، گلے میں درد ہے۔
3: نودو گا ایتائن دس۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے طبیعت کی خرابی کے بارے میں بتا سکتے ہیں۔
0: نودو کے معنی ہے گلا۔ اس کے ساتھ حرف جار گا لگایا گیا ہے کیونکہ درد گلے میں ہے، یعنی جملے کا موضوع گلا ہے، اور ایتائن دس کے معنی ہے درد ہے۔ آج کا نقطہ ایتائن دس میں پوشیدہ ہے، اور وہ ہے ندس۔ کسی کو اپنی طبیعت کی خرابی کے بارے میں بتانے کے لیے جملے کے آخر میں ندس استعمال کیا جاتا ہے۔ ایتائن دس، ای اس میں صفت ایتائی یعنی درد کے ساتھ ندس لگا کر بنایا گیا ہے۔ آج کے مکالمے میں تام نے ہاروسان کو اپنی طبیعت کی خرابی کے بارے میں بتانے کے لیے یہ جملہ استعمال کیا ہے۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
5: ایتائن دس، نودو گا ایتائن دس، نودو گا ایتائن دس۔
1: جی سامعین، یقیناً آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اب صحت کے دیگر مسائل سے متعلق ایک مکالمہ سنیے۔
6: دوشتان دس کا؟
7: اتاما گا ایتائن دس، نیتس گا آرن دس۔
0: اب اس مکالمے کی تشریح۔
6: دوشتان دس کا؟
1: کیا ہوا؟
0: یہ جملہ کسی سے اس کی طبیعت کی خرابی کے متعلق پوچھنے کے لیے استعمال کیا جاتا ہے۔ دو کے معنی ہے کیسا یا کیا۔ یہ بہت مفید جملہ ہے، اسے یاد کر لینا بہتر ہوگا۔
7: اتاما کا ایتائن دس،
1: سر میں درد ہے۔
0: अतामा के मायने है सर, चुनांचे अतामा गा इताई का मतलब हुआ सर में दर्द।
7: नेत्स गा आरुन देस।
1: मुझे बुखार है।
0: नेत्स के मायने है हरारत या बुखार। आरु एक फेल है जिसका मतलब है होना, चुनांचे नेत्स गा आरु का मतलब हुआ बुखार होना। इस जुमले से आपको अंदाजा हो गया होगा कि इसमें सिफत की तरह फेल के बाद भी देस लगाया जा सकता है।
1: अब मुकालमा सुनिए और जवाब दोहराइए।
5: どうしたんですか？頭が痛いんです。熱があるんです。
0: अब सेहत के कुछ और मसाइल के साथ मश्क करें। मसलन आपके पेट में दर्द है तो ये बात किस तरह कहेंगे? पेट की जापानी है
5: ओनाका, ओनाका।
0: और दर्द को कहते हैं
5: इताई, इताई।
0: तो सामीन कोशिश करें।
6: ओनाका गा इताई देस, ओनाका गा इताई देस।
0: और अगर आपको मतली की कैफियत महसूस हो रही हो तो कैसे कहेंगे? चक्कर या मतली जैसी कैफियत को कहते हैं
5: किमोची गा वारुई, किमोची गा वारुई,
7: किमोची गा वारुई देस,気持ちが悪いんです。
1: अब आप तबीयत खराब होने की सूरत में दूसरों को आसानी से बता सकेंगे।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज का लफ्ज मकालमे में मियां ने इस्तेमाल किया है, इसे याद कर लें। ओदाई जीनी यानी अपना ख्याल रखें। ये किसी मरीज या जख्मी शख्स से कहा जाता है। ये एक तरह से मरीज के जल्द ठीक होने की तवक्को का इजहार है।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
4: ओदाईजिनी,
8: ओदाईजिनी,
9: ओदाईजिनी।
1: सामीन अब आपकी बारी है तो सुनिए और दोहराइए।
5: ओदाईजिनी।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी तबीयत की खराबी के बारे में बताती है।
2: तामसान, खाओइरो गा वारुई देसु यो। どうしたんですか？
3: 喉が痛いんです。
2: おやおや、そんな時には生姜蜂蜜湯がいいですよ。
3: カイトが今作っています。
4: タムさん、できたよ。はい、どうぞ。
3: お大事に。
2: ハルさんの知恵袋。
1: अब हारू सान की ज़ंबील का कॉर्नर। आज हम आपको बता रहे हैं कि जापान में बीमार हो जाएं तो क्या करना चाहिए।
0: हिरा, आपकी तबीयत खराब हो तो आप क्या करती हैं?
1: इसका ताल्लुक बीमारी से है। मामूली मसले की सूरत में मेडिकल स्टोर से दवा ले लेती हूँ।
0: वाकई बीमारी के अलामात मामूली हों तो मेडिकल स्टोर से दवा लेना आसान है। स्टोर के माहिर अद्वियात को पेट में दर्द या बुखार वगैरह बीमारी के अलामात बताकर डॉक्टर नुस्खे के बगैर दवा ली जा सकती है।
1: लेकिन अगर डॉक्टर को दिखाना जरूरी हो तो क्या किया जाए?
0: ऐसी सूरत में मुतल्लिका शोबे मसलन जनरल फिजिशियन या आंख या कान वगैरह के शोबे के हामिल क्लिनिक या अस्पताल जाना चाहिए। मुआयने के बाद डॉक्टर दवाएं तजवीज़ करेगा, डॉक्टरी नुस्खा दिखाकर मेडिकल स्टोर से दवा लें। हुकूमत जापान के शोबे सियाहत JNTO की वेबसाइट पर उन तिब्बी इदारों की फहरिस्त मौजूद है जहाँ गैर मुल्की सयाहों के मुआयने की सहूलत मौजूद है। साइट तलाश करने के लिए फॉर सेफ ट्रेवल्स इन जापान JNTO से सर्च करें। इस वेबसाइट को महफूज कर लेना बेहतर होगा। इसके अलावा सियाहती मराकज या होटल के इस्तकबालिया काउंटर से भी करीबी अस्पताल के बारे में मालूमात ली जा सकती हैं। और किसी हंगामी सूरत हाल में 119 पर फोन करके एम्बुलेंस मंगवाई जा सकती है।
1: 119, मैं ये नंबर याद रखूंगी।
0: खुदा करे कि कभी ये नंबर इस्तेमाल करने की नौबत ना आए, लेकिन बहरहाल इसे याद रखना मुफीद होगा।

0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہرا اشفاق۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔ جب آپ جاپان آئیں تو انہیں استعمال کرتے ہوئے اپنے قیام کو دلچسپ بنا سکتے ہیں۔ پروگرام میں آپ جاپان کی ثقافت اور صحتی مقامات کے بارے میں بھی جانیں گے۔
0: آج کا 25واں سبق طبیعت کی خرابی کے بارے میں بتانے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم بتائیں گے کہ جاپان میں قیام کے دوران طبیعت خراب ہو جائے تو کیا کرنا چاہیے۔
1: تام ہاروسا ہاؤس کی بیٹھک میں موجود ہے لیکن اس کی طبیعت بہتر نہیں لگ رہی،
0: تو آئیے سبق نمبر 25 کا مکالمہ سنتے ہیں۔
2: タムさん、 顔色が悪いですよ。 どうしたんですか？
3: 喉が痛いんです。
2: おやおや、 そんな時には生姜蜂蜜湯がいいですよ。
3: カイトが今作っています。
4: タムさん、できたよ。 はい、どうぞ。
3: お大事に。
0: اب ہم اس مکالمے کی وضاحت کرتے ہیں۔
1: تام کی طبیعت کچھ ٹھیک نہیں۔ میز پر موجود روبوٹ مالکہ مکان ہاروسان نے اپنے سینسر سے یہ بات محسوس کر لی اور ان کے گالوں پر ہلکی نیلی روشنی جلنے بجھنے لگی۔ وہ تام سے مخاطب ہوئیں۔
2: تام-سان، کھاؤ ایروگا وارو ہی دیسے ہو۔
0: تام-سان، آپ کا چہرہ پیلا پڑ گیا ہے۔
2: دوشتان دیس کا؟
0: کیا ہوا؟
1: تام نے کھانستے ہوئے جواب دیا۔
3: نودو گا ایتا ہی دیس۔
0: گلے میں درد ہے،
1: ہاروسان نے کہا۔
2: اویا اویا،
0: ارے ارے۔
1: اس کے بعد ہاروسان نے تام کو ایک مشورہ دیا۔
2: سننا تو کی نیوا شوگا ہچمیتسو یوگا ای دیسیو۔
0: ایسے وقت ادرک اور شہد کا قہوہ اچھا ہوتا ہے،
1: میاں کہتی ہے۔
3: کائیتو گا ایما تسوکتے ایمسو۔
0: کائیتو ابھی بنا رہے ہیں۔
1: کائیتو ادرک اور شہد کا گرما گرم قہوہ لے کر بیٹھک میں داخل ہوتا ہے اور کہتا ہے،
4: تام سان دیکھتا ہے؟
0: تام سان، قہوہ تیار ہے۔
4: ہائی دوزا،
0: یہ لیں۔
1: میاں تام سے مخاطب ہو کر کہتی ہے،
0: اپنا خیال رکھیں۔
1: گلے میں درد یا کھانسی کے وقت ادرک اور شہد کا قہوہ واقعی بہترین ہے۔ اسے بنانا بھی بہت آسان ہے۔ پسے ہوئے ادرک اور شہد پر گرم پانی ڈالیں اور جادوئی قہوہ تیار۔
0: امید ہے یہ جادوئی مشروب پی کر تام کا گلا ٹھیک ہو جائے گا۔ فی الحال آج کا مکالمہ ایک بار پھر سنتے ہیں۔
2: تام-سان، کھاؤ ایرو گا وارو ہی دیسیو۔ دو شتان دیس کا؟
3: نودو گا ایتائن دیس۔
2: اویا اویا، سننا تکی نیوا شوگا ہچمیتسو یوگا ای دیسیو۔
3: کائیتو گا ایما تسوکتے ایمسو۔
4: تام-سان، دیکھتا ہے؟ ہائی دوزو۔
3: او دائجی نی۔
1: آج کے سبق کا کلیدی جملہ ہے، گلے میں درد ہے۔
3: نودو گا ایتائن دیس۔
1: اگر آپ اسے یاد کر لیں تو اسے استعمال کرتے ہوئے طبیعت کی خرابی کے بارے میں بتا سکتے ہیں۔
0: نودو کے معنی ہے گلا۔ اس کے ساتھ حرف جار گا لگایا گیا ہے کیونکہ درد گلے میں ہے، یعنی جملے کا موضوع گلا ہے، اور ایتائن دیس کے معنی ہے درد ہے۔ آج کا نقطہ ایتائن دیس میں پوشیدہ ہے، اور وہ ہے ندس۔ کسی کو اپنی طبیعت کی خرابی کے بارے میں بتانے کے لیے جملے کے آخر میں ندس استعمال کیا جاتا ہے۔ ایتائن دیس، ای اس میں صفت اتائی یعنی درد کے ساتھ ندس لگا کر بنایا گیا ہے۔ آج کے مکالمے میں تام نے ہاروسان کو اپنی طبیعت کی خرابی کے بارے میں بتانے کے لیے یہ جملہ استعمال کیا ہے۔
1: تو سامعین اب سنیے اور دہرائیے۔
5: اتائن دیس، نودو گا اتائن دیس، نودو گا اتائن دیس۔
1: جی سامعین، یقیناً آپ نے جملوں کو عمدگی سے دہرا لیا ہوگا۔
0: اب صحت کے دیگر مسائل سے متعلق ایک مکالمہ سنیے۔
6: دوشتان دیس کا؟
7: آتاما گا اتائن دیس، نیتس گا آرن دیس۔
0: اب اس مکالمے کی تشریح۔
6: دوشتان دیس کا؟
1: کیا ہوا؟
0: یہ جملہ کسی سے اس کی طبیعت کی خرابی کے متعلق پوچھنے کے لیے استعمال کیا جاتا ہے۔ دو کے معنی ہے کیسا یا کیا۔ یہ بہت مفید جملہ ہے، اسے یاد کر لینا بہتر ہوگا۔
7: آتاما گا ایتائن دیس،
1: سر میں درد ہے۔
0: अतामा के मायने है सर, चुनांचे अतामा का इताई का मतलब हुआ सर में दर्द।
7: नेत्स गा आरुन देस।
1: मुझे बुखार है।
0: नेत्स के मायने है हरारत या बुखार। आरु एक फेल है जिसका मतलब है होना, चुनांचे नेत्स गा आरु का मतलब हुआ बुखार होना। इस जुमले से आपको अंदाजा हो गया होगा कि इसमें सिफत की तरह फेल के बाद भी देस लगाया जा सकता है।
1: अब मुकालमा सुनिए और जवाब दोहराइए।
5: どうしたんですか？頭が痛いんです。熱があるんです。
0: अब सेहत के कुछ और मसाइल के साथ मशक करें। मसलन आपके पेट में दर्द है तो ये बात किस तरह कहेंगे? पेट की जापानी है
5: ओनाका, ओनाका।
0: और दर्द को कहते हैं
5: इताई, इताई।
0: तो सामीन कोशिश करें
6: ओनाका गा इताई देस, ओनाका गा इताई देस।
0: और अगर आपको मतली की कैफियत महसूस हो रही हो तो कैसे कहेंगे? चक्कर या मतली जैसी कैफियत को कहते हैं
5: किमोची गा वारुई, किमोची गा वारुई,
7: किमोची गा वारुई देस, किमोची गा वारुई देस।
1: अब आप तबीयत खराब होने की सूरत में दूसरों को आसानी से बता सकेंगे।
0: और अब इजाफी मालूमात का कॉर्नर। आज का लफ्ज मकालमे में मियाँ ने इस्तेमाल किया है, इसे याद कर लें। ओदाई जीनी यानी अपना ख्याल रखें। ये किसी मरीज या जख्मी शख्स से कहा जाता है। ये एक तरह से मरीज के जल्द ठीक होने की तवक्को का इजहार है।
1: अब इसे मुख्तलिफ अफराद की आवाज में सुनिए।
8: ओदाई जीनी,
9: ओदाई जीनी,
10: ओदाई जीनी।
1: सामीन अब आपकी बारी है, तो सुनिए और दोहराइए।
0: अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें ताम अपनी तबीयत की खराबी के बारे में बताती है।
2: तामसान, खाओ इरो गा वारुई देसु यो। दो शितान देसु का?
3: नोदो गा इताई देसु।
2: ओया ओया, सोन्ना तोकी नी वा शोगा हाचिमित्सु यू गा ई देसु यो।
3: काइटो गा इमा वा त्सुकुत्ते इमासु।
4: タムさん、できたよ。はい、どうぞ。
3: お大事に。
2: ハルさんの知恵袋。
1: अब हारू सान की जंबील का कॉर्नर। आज हम आपको बता रहे हैं कि जापान में बीमार हो जाएं तो क्या करना चाहिए।
0: हिरा, आपकी तबीयत खराब हो तो आप क्या करती हैं?
1: इसका ताल्लुक बीमारी से है। मामूली मसले की सूरत में मेडिकल स्टोर से दवा ले लेती हूँ।
0: वाकई बीमारी के अलामत मामूली हों तो मेडिकल स्टोर से दवा लेना आसान है। स्टोर के माहिर अद्वियात को पेट में दर्द या बुखार वगैरह बीमारी की अलामत बताकर डॉक्टर नुस्खे के बगैर दवा ली जा सकती है।
1: लेकिन अगर डॉक्टर को दिखाना जरूरी हो तो क्या किया जाए?
0: ऐसी सूरत में मुतल्लिका शोबे मसलन जनरल फिजिशियन या आँख या कान वगैरह के शोबे के हामिल क्लिनिक या अस्पताल जाना चाहिए। मुआयने के बाद डॉक्टर दवाएँ तजवीज़ करेगा। डॉक्टरी नुस्खा दिखाकर मेडिकल स्टोर से दवा लें। हुकूमत जापान के शोबे सियाहत JNTO की वेबसाइट पर उन तिब्बी इदारों की फहरिस्त मौजूद है जहाँ गैर मुल्की सयाहों के मुआयने की सहूलत मौजूद है। साइट तलाश करने के लिए फॉर सेफ ट्रेवल्स इन जापान JNTO से सर्च करें। इस वेबसाइट को महफूज कर लेना बेहतर होगा। इसके अलावा सयाहती मराकज़ या होटल के इस्तकबालिया काउंटर से भी करीबी हस्पताल के बारे में मालूमात ली जा सकती है। और किसी हंगामी सूरत हाल में 119 पर फोन करके एम्बुलेंस मंगवाई जा सकती है।
1: 119, मैं ये नंबर याद रखूंगी।
0: खुदा करे कि कभी ये नंबर इस्तेमाल करने की नौबत ना आए, लेकिन बहरहाल इसे याद रखना मुफीद होगा।